वो दूध मो पांडु मतनो हुंदु वो टालियो उबो भाटो रुसनो ओ जिंदरु खाई कालो दुलको सोमे दुपड़ो देनो।